0: عورتن ۽ ٻارن سميت احتجاجي مظاهرو ڪيو. ملازمن موجب معصوم ٻارن کي فيس نہ هئڻ سبب اسڪولن مان بي دخل ڪيو پيو وڃي. گھرن ۾ فاقا کشي واري صورتحال موجود آهي. حیدرآباد میں ٹنڈو جام ویجو گاڑی ٹکر میں زخمی تھل سائے علی رضا بروئی کے وارسن جو ایس ایس پی آفس اگیاں احتجاجی مظاہرہ. مظاہرین جو چون ہے تو 18 اگست کی رات جو چیکنگ دوران جوابدارن گاڑی روکنے جو اشارے تے علی رضا تے کار چاڑے چڑی. ایس ایچ او چین جوابدارن کے آزاد کر رگو ایک احسن آرائی تے کیس داخل کر گرفتاری ظاہر کی. ایس ایچ او جو یہ عمل پولیس کے زخمی عملدار اہلکار سے زیادتی ہے. جانچ کر ایس ایچ او کو ہٹایا وجے.
1: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज.
2: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर. होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर. नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे. सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे. होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद. इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर. फ्यूल एडजस्टमेंट आरपीएम जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनी थी. होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी. इरशाद ऑटोस हालाणी रोड मेहरापुर. राब्ते जे लाइ 03201800003.
3: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी चमक और खूबसूरती हाइड्रा फेशियल के साथ. अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है. गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे. सन डैमेज और रंगत बेहतर बनाने में मददगार. फेशियल रेजुविनेशन साफ तरोताजगी और जवान नजर आने वाली जिल्द जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर. नोट, खवातीन स्टाफ की निगरानी में की जाती है. आज ही अपनी अपॉइंटमेंट बुक करवाएं. पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नजद रेलवे फाटक अक्सा मस्जिद ठरी रोड मेहरापुर 03003385 69.